0: जिम्मेवार बनौ। एउटा बच्चा तीन चार वर्ष नभएसम्म अर्को बच्चा नजन्मनको निम्ति पुरुषहरूका लागि परिवार नियोजनको अस्थायी साधन थाल सधैँ प्रयोग गरौँ। नेपाल सीआरएस कम्पनीद्वारा वितरित।
1: बाल श्रमको प्रयोग गर्नु कानुनी मात्र होइन, सामाजिक अपराध पनि हो। त्यसैले बाल श्रमको अन्त्य गर्ने प्रण गरौँ।
2: बाल श्रम निवारणको लागि श्रम तथा यातायात व्यवस्था मन्त्रालय।
3: Это была минутка веб-радио на минуточку Непала на радио Чипальдук.